बड़ नाले ये तीखेरा दुख पर बिदे न पड़ नाले मोमा स्वर्गे मोनु भयो म 5 वर्ष को हुदा बालखमा पढ्न पाइन 7.5 ले छुदा जय श्री पशुपतिनाथ म दुखीको गर्नु होस् सायदा।